0: بعض موسیقی میں آپ محظوظ ہو رہے تھے غزل سے، آواز تھی احمد حسین اور محمد حسین کی، اور کلام تھا رفیق حسین کا۔ اسی کے ساتھ آج کا اردو پرام انجمن اب یہیں اختتام پذیر ہوا چاہتا ہے، پھر ملاقات ہوگی اسی وقت کچھ اور خوبصورت پرام کے ساتھ۔ تب تک کے لیے محمد عالم کو دیجیے اجازت، خدا حافظ۔
1: میڈیم ویو 231.5 میٹر ارتھات 1296 کلو ہرٹز، اور نیوز آن اے آئی آر ایپ پر آپ سن رہے ہیں آکاشوانی کا دربھنگا کیندر۔
2: زندگی کیسی ہے پہلی ہائے،
3: زندگی ہے تو ہے سمسیائیں بھی، سمسیائیں ہیں تو ہم تلاشتے ہیں سمادھان کے اپائے۔ آپ کی اس تلاش کو تھوڑا آسان ہم بناتے ہیں اپنے کاریکرم ہیلو زندگی کے مادھیم سے۔ آکاشوانی دربھنگا سے سنیے فون ان کاریکرم ہیلو زندگی، رویوار دن میں 11 بجے۔
4: آکاشوانی دربھنگا کی پرستوتی گام گھر، سندھیا 6:30 پر۔
5: भोर होते उठि जाओ किएक तऽ इजोतक पहिल किरण संग फुलाय लगैत अछि, फूल प्रकृति में घोराय लगैत अछि, ऊर्जा आबयवला काल्हि लेल।
6: प्रगति तखने भऽ सकैए जखन पुरुष और महिला समान रूप सँ सब क्षेत्र में एक रंग हुनका अधिकार प्राप्त हेतनि।
7: आ मनुख लेल बुझू अत्यंत जरूरी, पानि बुन्नी नहि हैत तऽ खेती नहि हैत, आ खेती जँ नहि हैत उपजा नहि हैत तऽ हमरा लोकनि खायब की।
8: मामा बने जाने बाबा देने जादा।
9: नमस्कार मिथिला, सुबह 7:05 पर सुनते रहिए आकाशवाणी दरभंगा।
10: घर घर के वाणी आकाशवाणी, हृदय हृदय के वाणी आकाशवाणी। आ हृदय सबके जोड़बा लेल हम आबि रहल छी एक ही क्लिक पर। हमर स्टेशंस लाइव, मनक बात, संगीत, ड्रामा, स्पोर्ट्स, क्षण क्षण केर विश्वसनीय खबर। हमर सबक वेबसाइट akashwani.gov.in पर। नव भारत, नव आकाशवाणी।
11: अब नन्हे मुन्हे बच्चे अपनी आवाज में कविता, कहानी, पहेली और चुटकुले सुन सकते हैं फुलवाड़ी कार्यक्रम में रविवार सुबह 10:30 पर। तो रिकॉर्ड करवाएं प्रत्येक शुक्रवार 3:30 से 4 बजे के बीच। हमारा फोन नंबर है 0627222481। मोबाइल नंबर है 9430029353।
10: घर घर के वाणी आकाशवाणी, हृदय हृदय के वाणी आकाशवाणी। आ हृदय सबके जोड़बा लेल हम आबि रहल छी एक ही क्लिक पर। हमर स्टेशंस लाइव, मनक बात, संगीत, ड्रामा, स्पोर्ट्स, क्षण क्षण केर विश्वसनीय खबर। हमर सबक वेबसाइट akashwani.gov.in पर। नव भारत, नव आकाशवाणी।